0: Bradford Asian Radio on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: दूल्हे का सेहरा सुहाना लगता है।
7: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ तीन दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
8: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रैडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रैडफोर्ड।
7: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
8: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
7: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
9: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 अरूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
7: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
10: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
7: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
10: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
7: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8ATY,
10: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज UK।
11: क्या आपकी आवाज खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए, ब्रेडफोर्ड एशियन रेडियो।
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
12: और दोस्तों, आप सुन रहे हैं गजल उसने छेड़ी। मैं हूं रिफत अब्बास। आदाब उन तमाम अहबाब की खिदमत में जिन्होंने अभी अभी हमारा ये प्रोग्राम सुनना शुरू किया है। हमारी नशियात आपकी खिदमत में 1413 मीडियम वेव पर यॉर्कशायर की इस हसीन वादी में दुनिया के चार कोनों में ऑनलाइन www.bradfordasianradio.co.uk पर सुनी जा रही हैं। वक्त हुआ है आपके पसंदीदा सेगमेंट एक शायर ایک گیت دو فنکار. آج جس شاعر کو میں نے منتخب کیا ہے یہ اپنی نوعیت کے واحد فنکار ہیں, شاعر ہیں, گیت نگار ہیں, جنہوں نے فقط صرف پنجابی فلموں کے لیے گیت لکھے. پیشے کے اعتبار سے بے انتہا کامیاب وکیل تھے, تعلق لاہور پنجاب سے تھا, اور آپ کا اصل نام تھا بشیر احمد, تخلص کیا کرتے تھے حزین قاضی. یہ بہترین اسکرپٹ رائٹر, سانگ رائٹر اور کہانی نویسوں میں حزین قادری مرحوم کا شمار ہوتا ہے. آپ 1991 میں اس جہان فانی سے کوچ کر گئے, لیکن پنجابی فلموں میں اس قدر خوبصورت گیتوں کا تحفہ ہم سب کے لیے چھوڑ گئے ہیں کہ ہم ہمیشہ انہیں اپنی یادوں میں ایک خوبصورت مہکتے گلاب کے پھول کی طرح ان کی گیتوں کی خوشبو ہمارے ذہنوں میں بسی رہے گی. حزین قادری صاحب نے بے شمار گیت لکھے, ان کے مقبول ترین گیتوں میں صدا سجرا پیار کہے بار بار, بیریچ کھلیاں گلیاں سن کے ماہی دے نال, بادل ننہت آجا میرے پہلی با, کلی کلی جان دکھ لاکھ تھے کروڑ وے, مور مہار چنا. یعنی میں کتنے گیت بتاؤں, پنچھی تھے پردیسی, آج ہی میں نے یہ گیت بھگت سنگھ صاحب کی فرمائش پر لگایا تھا حزین قادری کا, پنچھی تھے پردیسی آ کے ٹر جان دے, تانگے والا خیر مندہ ساڈی عجب کہانی ہے, ماہی وے سانو پڑ لینا جانی, یہ بھی ان کا ہی ہے, بلے بلے بھی لکا لوکا چٹ چلی بابلا جیو ڈھولا ہے, یہ گیت تو میری پسند کا ہے, آج میں اسے شامل پروگرام کروں گا. بچپن کی یاد ہماری وابستہ ہے, ملکہ ترنم نور جہاں کی آواز میں ہے جیو ڈھولا. بہرحال یہ آج کے شاعر ہیں حزین قاضری, آج ہمارے درمیان موجود نہیں. دعا فرمائیے کہ اللہ تعالیٰ ان کے درجات کو بلند فرمائے, جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے. حزین قاضری نے بے شمار, میں نے آپ کو گیت بھی بتائے پنجابی فلموں کے لیے, اسکرین رائٹنگ کی, کہانیاں لکھی فلموں کی, اور بے انتہا مقبول گیت جو آج بھی شہرت کی بلندیوں پر ہیں انہیں آپ نے تحریر کیا. آج ہم نے ان کی ایک فلم تھی, جو فلم تو بہت زیادہ مقبول نہیں ہوئی لیکن گیت نے بہت شہرت رات و رات مقبولیت اور شہرت کی بلندیوں پر پہنچا. گیت کے بول تھے جد تک میری جانچ جائیں, غلام عباس کی سحر انگیز آواز, اور اسی آواز کو جب اس وقت کی معروف مقبول اور ہر دل عزیز نوجوان گلوکارہ ناہید اختر نے گایا تو اور بھی لوگوں نے اس کو سراہا. تو آج کی ہماری فلم کا نام ہے, یہ 1975 کی فلم ہے اور فلم کا نام ہے دو دوست, اور اقبال حسن اور آسیہ اس میں ہیرو اور ہیروئن تھے اور آواز کا جادو جگا رہے تھے غلام عباس, جنہوں نے یہ امر گیت گا کر, ہم نے سوچا کہ ہمارے پنجابی میں بھی بے شمار مقبول گیت ہیں جنہیں شامل پروگرام کرنا چاہیے, اس لیے کہ بڑی میٹھی زبان ہے اور بے شمار لوگ اس زبان سے وابستہ ہیں اور سنتے ہیں ہمارے سامعین و ناظرین میں. تو آج ہم نے ایک پنجابی فلم 1975 کی دو دوست سے یہ نغمہ منتخب کیا ہے. گیت کے بول تحریر کیے ہیں حزین قادری نے, موسیقی سے سوارا ہے نذیر علی نے, اور اسے گا کر امر کر دیا ہے غلام عباس نے، جو واحد مہدی حسن خان صاحب کے گنڈا بند شاگرد ہیں۔ جب شاگردی اختیار کی جاتی ہے تو زبانی کلامی بھی سلسلہ ہوتا ہے، لیکن جب باقاعدگی سے کسی بھی موسیقار کی یا استاد کی شاگردی اختیار کی جاتی ہے تو وہ گنڈا باندھتا ہے۔ تو یہ گنڈا بند شاگرد ہیں غلام عباس۔